उबोन्दलाई हाउ परेङ्गो सिन्नरमले वृन्दाहन ख्रे सुबोन्न इताउकन हाई सिनङ्गिनी।